ओके जनाब, द 15 तारीख नमंग सरा पर इंग्लिश लैंग्वेज की और कंप्यूटर कोर्सेज की शॉर्ट कोर्सेज की दाखिली शुरू दी क्लास सुन नमंग इंशाल्लाह पर 15 तारीख माने स्टार्ट को एमएस ऑफिस चरत की तासो पर दफ्तर के कारकोली से वेब डिजाइनिंग फ्रीलांसिंग डिजिटल मार्केटिंग चितासो ऑनलाइन पर जरगुनो यानी पलकुन रुपए पैदा कोली से नन सबाता सपतरा डिजिटल दवर दे द इंटरनेट दवर दे द इंग्लिश लैंग्वेज क्लासेस चेर तक जितासो जबरदस्त फ्लुएंट पते जैसा अखबला अंग्रेजी वेली से अगा बा क्लास न जाखलम नराशे और द जबरदस्त मुखे ना फायदा वाखले द बाम खेलो द बाजा खलको द पारा یو زبردست چاند مکارز که چی یو نزدی یو خی دارا یو سٹینڈری دارا را چرت که چی اگی پا آسانه سرا رسیدی شی نا چرت که با رکشی تا خطل شتا نا چرت پا بل گاڑی که بیات للشتا دا باجا بام خیلو خالکو دا پارخو یو زبردست چاند مکارز دا منگ دا زل سوابه طول سٹوڈنس تا خواست چی اگی راشی او اگی ایڈمیشنو کی جی پل ایڈمیشن کانفرم که راشی او دو یو بہترین اداری نا فائدہ تر لا سکے او تاسو با فخر کوي تاسو با ناز کوي چې تاسو د اریج انسټیټیوټ آف نرسنګ اینڈ الائیډ ہیلتھ سائنسز سټوډنټس یې

0: आप सुन रहे हैं दिलबर एफएम 94 स्वाबी से इस्लामिक ट्रांसमिशन। आप सुन रहे हैं दिलबर एफएम 94 स्वाबी से इस्लामिक ट्रांसमिशन। रूहानी सुकून, ईमान की रोशनी और दिल को छू लेने वाले लम्हे।
1: या हबीबी, या मुहम्मद, या नबी।
0: कुरान, सुन्नत, अखलाकी सबक और रूहानी गुफ्तगु, ये सब सिर्फ एक जगह दिलबर एफएम 94 स्वाबी।
2: نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدًا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم كم من فئة قليلة غلبت فئة كثيرة بإذن الله اللهم صل على محمد وعلى آل محمد

बिल्कुल बिल्कुल बिल्कुल बिल्कुल बिल्कुल बराबर सुन रखे दिल भर वाला लगे जब कम दिल भर वाले आदमों में खेरा दिल भर वाला खेरे समझ आवाज सुन के ना हो रहे खेरा माशा 93 या 94 जरूर लगे दे खेरा वाला नाम अमली की दावर से डली की चीज तो सिफात कॉस्मेटिक का पाकिस्तान दा खुद और प्रोग्राम और में खेरा और गौर मजी गौर मदा का मुकाबला दे खेरा किसान सवाब वाल गति गौर मदा का मुकाबला दे खेरा समझ के दो चार से खेल गति दे खेरा गौर के जानो के लिए 93 دلبر والا دی زندہ باد دلبر والا دا خیرا عمر دلبر والا نا کنا 93 94 ضرور لگے دے خیرا مقابلہ کی سوک منگا میسج کرو علی جی مقابلہ کی لگا سوک منگا میسج کرو علی لکھا کل سوم دی ناز یا موری دے بری دی بس مگر خیرا نا والا بن لگے جی دا کم خبر دی تو گور دی گرزو لکبار زندگی تو

0: वेलकम बैक दचा पजड़ के अरमानुना दचा किस्मत के राहतुना पदलो प्रातदी दचा पजड़ के अरमानुना पसलगो प्रातदी दा फे खान आवाज ना शास खान आवाज से ग्रहण कदरमंद ओरिजिन को प्रोग्राम ता सौरे दजला आवाज और जैम सासा कुर्बा जहांगीर अली यूसफ जई द FM 94 रेडियो दिलबर सवाबेन दा वग दा आवाज ता सौरे कॉल मैसेज रत कुल शे पर 0332 50 30 809 बांदे अस्सलाम वालेकुम वालेकुम अस्सलाम जी रोड सो खबर क्या दकम देना
1: हेलो
0: जी सो को दकम देना
1: मामून खबर कोम द सवाबेन
0: خاص اوبے کے دکم زیل خیرہ
1: ہیلو
0: جی جی میں سوابے کے دکم زیل خیرہ
1: اوبے کی مرغوز نہ
0: قدم مرغوز نہ حسن کے چلے وے کہ اسراف بن خبر تر کہ سو کوئی سو خرم سو کوئی سسر او خرم ٹھیک دا
1: جی
0: جی
1: جی وے کہ نا
0: کل میں ذکر ڈراپ کو مامون خان وجہ دار جتا سو پشو بانیم خبری نشکولے پا ٹاپک باندے ٹھیک تو گرنہ کوشش کوئے چیرا پا ٹاپک بانی خبری نشکولے نو اسی خیاد سالے چاہتا سلام دعا ہوئی دا اسی خبر نشتا برال میسیجنو علاقتظم گورم چی میسیجنو را سر نو سوکتی دکم جدی

इकडे दे ढेर पनाकार कार बांधे रागली अरे को जीत दा पता निश्चे चे मतलब दारे दा अल्लाह ताला वर कड़े दा औ दा अल्लाह पैदा करे न अगो इमाल से जवाब न रातो यानी अन अल्लाह सोई या उख्त हारून فاشارت الیہ پس اشارہ وکړه دی بچی طرف تا اشارہ وکړه چاته دی بچی طرف تا مریم علیہ الصلات والسلام طرف د بچی طرف ته اشارہ وکړه خلکو ته اوی د دی بچی د عیسی علیہ السلام نه تپوسو کئ مونږ دولسم سی پار کې داوی لودری ما شومانو خبرې کړې دي په ما شوموالی کې یو پاغي کې عیسی علیہ السلام عیسی علیہ الصلات والسلام په ما شوموالی

Dammi GPR. खजी दा शिकार बकुता उस्तो जो मलाइका प्लेको मा मलाइका अरोड़ा.